पीड़ा कहिले ठेस नलागोस् दुखले जीवन सुन नपाओस् ढुङ्गो छुँदा सुन बनोस् संसारले मान्ने गुणी बनोस् हरेक ज्येष्ठको यही आशिष सन्ततिको जीवन बनाउनुस् विशेष सत्य र सेवाको बाटो सुन।

एकाकैले ठेस नलागोस् दुःखले जीवन सुन नपाओस् ढुङ्गो छुँदा सुन बनोस् संसारले मान्ने गुणी बनोस् हरेक ज्येष्ठको यही आशिष सन्ततिको जीवन बनाउनुहोस् विशेष सत्य र सेवाको बाटो सुन।